آشا بھوسلے کی آواز میں ابھی آپ نے یہ غزل سنی، طرز بنائی تھی غلام علی نے۔ संकल्प जायसवाल की आवाज में हर दुआ एल्बम से सॉन्ग।